आशालता षडङ्गीको कण्ठ रिसेन्टली गीतटी तपन पट्टनायकको रचना श्रोताबन्धु यतिसहित शेष होला सुगम सङ्गीतर कार्यक्रम आपणमाने ट्युन गर्छन्ति 102.6 एफएम आकाशवाणी राउरकेला केन्द्रको परवर्ती कार्यक्रम संस्कृतरे संवाद रिले गरी प्रचार गर्छु आकाशवाणी दिल्लीरु किछि क्षण मध्यरे।